0: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। राष्ट्रपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार राष्ट्रपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर मर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट एक एक प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 वटा र बाँकी 9 वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
1: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, लघु वित्त र सीमित बैंकिङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले 3 वटै ठूला कोषलाई केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र बैंकको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी संचय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। 3 ठूला कोषलाई राष्ट्र बैंकको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिक अभियान दैनिकमा छापिएको खबर हो।
0: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 वटा म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरेको छ। सोमबार मन्त्रालयमा भएको त्रिपक्षीय छलफलमा 25 म्यानपावर कम्पनीका संचालकहरूले मलेसियाको त्यो निकायमा आफ्नो कम्पनीको नाम दर्ता गरिएको विषयमा कुनै जानकारी नरहेको भन्दै उक्त पोर्टलबाट हट्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रालयले सो निकायबाट नाम हटाउने कूटनीतिक प्रक्रियाका लागि 25 वटा म्यानपावर कम्पनीका संचालकहरू प्रत्येकको निवेदन माग गरेको थियो। सोमबारको छलफलमा सहभागी नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिगबहादुर खत्री कुमारले 25 व्यवसायलाई उक्त निवेदनको एक प्रति संघलाई पनि दिन भनिएको बताएका छन्। मन्त्रालयलाई निवेदन बुझाउने समय सीमा नतोकिए पनि यथाशक्य छिटो पठाउनु पर्ने अध्यक्ष खत्रीले बताएका छन्। निवेदनको फर्म्याट संघको समन्वयमा तयार पारिने पनि उनको भनाई छ। सिन्डिकेटको सूचीबाट बाहिरिन 25 म्यानपावरलाई मन्त्रालयको निर्देशन शीर्षकमा आजको मध्याह दैनिकमा खबर छ। यसैबीच नेपालले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसाय एसोसिएशनले मलेसिया सिन्डिकेट विरूद्ध मंगलबार व्यवसायको हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको छ। एसोसिएशनले मलेसियाको रोजगारीमा सिन्डिकेट देखाइएको भन्दै त्यस विरूद्ध एकता बद्ध भई व्यवसाय र व्यवसायको अस्तित्व, स्वतन्त्रता र नैसर्गिक अधिकार जोगाउने महाअभियान शुरू गरेको समेत

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा पेचिलो बन्दै गएको समग्र नीति र नेतृत्व पुनर्गठनको मुद्दा प्रक्रियागत रूपमा पनि असहज देखिएको छ। पार्टी पुनर्गठनका लागि विधान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ, तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नहुने देखिएको हो।
2: नेपाली कांग्रेसले महिला उद्यमीहरूलाई प्रवर्धन गर्ने उद्देश्यले आगामी भदौ 11 गते महिला उद्यमशीलता सम्मेलन आयोजन गर्ने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन मार्फत कांग्रेसले नेपालको अर्थतन्त्रमा महिला उद्यमीको योगदानलाई कदर गर्दै उनीहरूले भोगिरहेका चुनौती सम्बोधन गर्न सम्मेलन आयोजन गर्न लागेको जानकारी दिएको हो। कांग्रेसको उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यका अनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा महिला उद्यमीको हिस्सा 60-70% रहेको अवस्थालाई मध्यनजर गर्दै सम्मेलनको खाका तयार पारिएको जानकारी दिएका छन्। सम्मेलन अन्तर्गत पार्टी केन्द्रीय कार्यालय सानापाको प्रांगणमा विभिन्न क्षेत्रका 90+ स्थल राखिने भएका छन्।
1: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाओ आदेश जारी गरेको छ। अन्तरिम आदेशका सम्बन्धमा अदालतले छलफलका लागि दुवै पक्षलाई भदौ 10 गते बोलाएको छ।
2: मानिसले आफ्नो उमेर अनुसारको पुस्तक अध्ययन गर्ने मौका पाउँदा समाजमा पठन संस्कृतिको विकास हुने शिक्षा क्षेत्रका विज्ञहरूले औल्याएका छन्। ललितपुर महानगरपालिका वडा नम्बर 23 र 24 तथ्य पार्टी मीडिया प्रणालीको सहकार्य तथा जेबी एजुकेशनको आयोजनामा आयोजित विकासका लागि पठन संस्कृति सम्वाद श्रृंखला 7 विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले प्रविधिको विकाससँगै पढ्ने संस्कृति हराउँदै गएकाले नेपाली समाजमा किताब मात्र नभई पत्र पत्रिकाका समाचारका बारेमा समेत समुदाय बेखबर हुन थालेकोमा चिन्ता व्यक्त गरिएको छ।
1: सरकारले 55 वर्षपछि ल्याउन लागेको विद्यालय शिक्षा ऐनको लागि गृह कार्य गरेको छ। पुरानो शिक्षा ऐनलाई विस्थापित गर्दै नयाँ संघीय संरचना, बदलिँदो शैक्षिक आवश्यकता, प्रविधि, शिक्षक व्यवस्थापन र विद्यालयको गुणस्तर सुधारलाई सम्बोधन गर्ने अपेक्षा सहित सरकारले नयाँ विद्यालय शिक्षा ऐन ल्याउने गृह कार्य गरेको हो।
2: राष्ट्रिय विज्ञापन संघ नेपाल दानले सरकारी विज्ञापन सरकारी संचार माध्यमलाई मात्र उपलब्ध गराउने सरकारको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। संघले सूचना तथा संचार मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै अदालतको आदेश पालना गरी निजी तथा सरकारी दुवै संचार माध्यमलाई समान व्यवहार गर्न र विज्ञापन एजेन्सीहरूको संरक्षण गर्न माग गरेको हो।
1: आर्थिक वर्षको पहिलो महिनामै मुलुकको आयात अत्याधिक बढ़ेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2083-84 को पहिलो महिना अर्थात साउनमा मात्रै गत वर्ष साउनको तुलनामा 31% आयात बढ़ेर 1.87 अर्ब रूपैयाँ पुगेको छ।
2: अब शेयर सम्बन्धी खबर। सोमबार नेप्से परिसूचक 2600 बिन्दु मुनि झरेको छ। गत असार 32 गते पछि लगातार 2600 बिन्दु माथि रहँदै आएको नेप्से परिसूचक भदौ 8 गते पुनः उक्त बिन्दु भन्दा तल झरेको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्सन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। भारतको तामिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 2.5 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपीजी सिलिण्डर उपलब्ध गराउने घोषणा गरेका छन्। सोमबार विधानसभा बैठकमा उनले यसको घोषणा गरेका हुन्।
4: अब खेल र खेलाड़ीको प्रसंग। अस्ट्रेलियामा भएको टप एण्ड टी20 सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो। यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो।
3: अब विचार विश्लेषणको पालो। विज्ञान प्रविधिका प्रतिभा शीर्षकमा प्रमोद सुवेदीको विचार गोर्खापत्रमा छापिएको छ। नेपालका युवा विद्यार्थीलाई विदेश नजाऊ भन्नु मात्र पर्याप्त छैन, राज्यले उनीहरूले नेपालमै अध्ययन, अनुसन्धान, रोजगारी र दीर्घकालीन वैज्ञानिक करियर निर्माण गर्न सक्ने अवसर सिर्जना गर्नुपर्छ। मन्त्रालय र बजेट शुरूआत मात्र हुन्, वास्तविक परिवर्तनका लागि विश्वसनीय प्रणाली, वैज्ञानिक स्वतन्त्रता र परिणाम प्रतिको जवाफदेहिता चाहिन्छ।
4: त्यसै गरी आजको कारोबार दैनिकमा किसान बाँचे कृषि बाँच्छ शीर्षकमा रत्न प्रजापतिले लेख्नु भएको छ। किसान बाँचे मात्रै कृषि बाँच्छ, कृषि बाँचे मात्रै राष्ट्रको खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सुरक्षित हुन्छ। त्यसैले कृषिलाई बचाउने हो भने सर्वप्रथम किसानलाई बचाउनु पर्छ। यी यथार्थलाई राज्यले समयमै आत्मसात गर्नु आवश्यक देखिएको छ। सम्भवतः यिनै तथ्यलाई मनन गर्दै सरकारले कृषिको पुनरुत्थान र किसानको आर्थिक सुरक्षा गर्ने उद्देश्यले हालै नयाँ कृषि नीति र कृषि बीमामा दिँदै आएको अनुदानको नयाँ संरचना लागू गरेको छ। आजको कारोबार दैनिकमा छापिएको छ।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292 98443519 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं धेरै समयको बचत। कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
1: सम्पर्कका लागि फोन नम्बर 98193788।
5: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन र अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन
6: पाखरीबास एफएम समय सूचना। यो पाखरीबास एफएम को समय हो अहिले बिहान 6 बज्यो।
7: सुन्न सकिन्छ आज 2083 साल भदौ 9 गते मंगलबार अगस्त 25 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। प्रधानमन्त्रीसँगको सवाल जवाफका लागि 11 सांसदका प्रश्न दर्ता। यौन अपराधको निशानामा बालिका बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग। विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी।
8: 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढी कर्मचारीको दरबन्दी कटौती। 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्काले दिएको निवेदन। सर्वोच्चमा आज दर्ताको तयारी। आन्तरिक आयले नधान्य स्थानीय सरकारका योजना अलपत्र।
7: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोग बारे छलफल। छाला उद्योगलाई कच्चा पदार्थको अभाव। अब मौद्रिक नीति साउन 1 गते आउने।
8: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित। हर्मुज जलमार्गमा नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी। इरान धराशी बन्दै गएको राष्ट्रपति ट्रम्पको दावी।
7: र टप N20 सिरिजमा नेपालको पहिलो जीत। अन्तर्विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट। भारतका KS भरतले काठमाडौँ गोर्खा आजबाट खेल्ने।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: साझा खबरको सबैभन्दा शुरूमा यौन अपराधको निशानामा बालिकाहरू पर्दै गएको र यसका लागि सरकारले कठोर कानून बनाउने बारेमा संसददेखि सड़कसम्म आवाज उठेको प्रसंग।
8: 10 वर्षभन्दा कम उमेरका साना बालिका जबरजस्तीकरणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण हो 12 कि 3 वर्षीय बालिकाको जबरजस्तीकरणीपछि निर्मम हत्या गरेको अवस्थामा भदौ 2 गते सब फेला परेको हो। बालिकालाई जबरजस्तीकरणी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरीकाका प्रमुख नरेन्द्र कुँवरले बताउनु भएको छ। सरकारसँग बालिकाका परिवारको कानूनमा रहेको सजायको व्यवस्थालाई कड़ा बनाउने विषयमा छलफल पनि भयो। यस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझाव सहितको प्रतिवेदन तयार पार्दैछ, जसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले 7 सदस्यीय न्याय संकल्प समिति गठन गर्दै काम अघि बढ़ाएको हो। साना बालबालिकाको जबरजस्तीकरणपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिका सहित 4 जनाको जबरजस्तीकरणपछि हत्या भएको थियो। नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष 10 वर्ष उमेर मुनिका 10 देखि 14 वर्ष उमेर समूहका 2 बालिका र 19 देखि 25 वर्ष उमेर समूहका 1 युवतीको जबरजस्तीकरणपछि हत्या भएको थियो। अघिल्लो आर्थिक वर्ष 2081-82 10 वर्ष उमेर मुनिका 2 जना सहित 5 जनाको जबरजस्तीकरणपछि हत्या भएको थियो, जसमा 11 देखि 14 वर्ष उमेर समूहका 2 जना र त्यसमाथिका 1 युवतीको करणीपछि हत्या भएको प्रहरीको तथ्याङ्कमा छ। साना बालिकामाथि जबरजस्तीकरणका घटनाको आँकड़ा बढ़दै गएको तथ्यले देखाएको छ। गत असारमै 5 बालिकामाथि जबरजस्तीकरणी भएको मुद्दा दर्ता भएको छ भने जसमा 2 जना 11 वर्ष 2 जना 13 वर्ष र 1 जना 15 वर्ष कि बालिकाको जबरजस्तीकरणीमा परेको घटना सार्वजनिक भएको थियो। विगत 5 वर्षको आँकड़ा केलाउँदा बालिका युवती र प्रौढ महिला सहित 21,502 जनामाथि जबरजस्तीकरणी लगायतका लैंगिक हिंसाका घटनाहरू भएको तथ्याङ्कले देखाएको छ।
10: गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छैन। विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6ौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल नराखेको देखियो। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाको उल्लंघन गरेको पाइएको छ। सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। यसैबीच गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाएको आरोपमा 1 जना प्रहरी हवलदार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन्। 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको हो। उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ। स्वास्थ्य परीक्षणका लागि किशोरलाई प्रादेशिक अस्पताल कलैया लगिएको समयमा विकले बालिकासँग सम्बन्धित संवेदनशील विषयको भिडियो खिचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
8: यसैबीच संसदमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। हिजोको बैठकको आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाडौँ बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति जनाउनुभयो।
11: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ, मेडिकल गर्दै गर्दाखेरि चाहिँ अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ, यस्तो समाज बन्द गरिनुपर्छ।
8: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल कुनै पैसामा तौल नसकिने तर्क समेत गर्नुभयो।
12: जब घटना गर्छ सड़क तार्छ अनि सरकार र परिवार बीच 2 बुँदे 3 बुँदे 7 बुँदे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको 3 बुँदे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले छनिकै पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
7: यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हतम्यात बाधक बन्न नहुने समय तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग माग समेत गर्नुभयो।
13: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर, छोरी बचाऊ राष्ट्रिय जागरण अभियान राजनैतिक शैक्षिक स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु।
7: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा हिजोदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एसिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी छ। कार्यशालाका उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डुटोइटले युनेस्को र एआईबीडी बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभयो। एआईबीडीका सीईओ न्याना प्रागसमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो। एआईको उपयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि 2 दिन छलफल हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अकुराबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गर्ने गरिएको भए पनि त्यसलाई अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनुभयो। कार्यशालाको पहिलो दिन हिजो संसदलाई पारदर्शी खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र यसका लागि एआईको उपयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका अनि बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा छुट्टा छुट्टै छलफल गरिएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नहुने धारणा राख्नुभयो।
14: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन, त्यो हुँदाखेरि आइरहेछ। जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न पाइने भन्ने छ, सुगर स्वीटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त।
7: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यासहरूलाई छोड्न र छोडाउनको लागि संचार माध्यमले पनि भूमिका खेल्नुपर्ने तर्क गर्नुभयो। हिजो पहिलो दिनको कार्यशालाको समापन गर्दै अकुराबका अध्यक्ष अर्जुन गिरीले दिनभरमा भएका छलफल र सरकारवाला निकायका लागि पनि ती छलफलका निष्कर्षहरू उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
15: ले 50 वर्षमा प्रवेश गर्दैछ। एसिया प्रशान्त क्षेत्रमा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012मा यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा समय बितोस्, त्यसका लागि शुभकामना छ।
7: आज दोस्रो दिन संचार मन्त्रीको प्रमुख आतिथ्यतामा विशेष संवाद र छलफल हुन गइराखेको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ र व्यक्तित्वहरूको छलफलमा सहभागी हुँदैछ। सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल, सामुदायिक सूचना नेटवर्क सीआईएन का विभिन्न सामाजिक सञ्जालहरूबाट पनि सम्मेलनको प्रत्यक्ष प्रसारण भइरहेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सञ्जाल केन्द्रित सामग्री उत्पादनलाई संसदले कसरी सम्बोधन गर्छ?
1: सोशल मीडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं विश्लेषणकै चरणमा छ।
0: संघको सवाल जवाफका प्रश्न दर्ता 11 सचिव 72 सहसचिव सहित 2000 भन्दा बढ़ी कर्मचारीको दरबन्दी कटौती लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरपा लिनुभए तापनि एनसेल प्याक किन्नुभए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
0: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको गोर्खापत्रको पहिलो पृष्ठमा बन्सरी डाँडा ल्याण्डफिट साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै शीर्षकमा खबर प्रकाशित छ। बन्सरी डाँडा ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका त्यौं रहेका छन्। त्यस्तै विज्ञापन क्षेत्र थप व्यवस्थित बनाइने शीर्षकको अर्को खबर छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन सरकार नीतिगत तथा संचारगत सुधारको दिशामा अगाडि बढ़िरहेको, संरचनागत सुधारको दिशामा अगाडि बढ़िरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका प्रतिनिधि संघको हिजोको भेटमा उहाँले विज्ञापन बजारमा पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सृजना गर्न विज्ञापन संघ सम्बन्धित सम्पूर्ण प्रक्रियालाई व्यवस्थित बनाउने समेत बताउनु भएको हो। 11 सांसदका जवाब दिँदै प्रधानमन्त्री शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तर 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता गराएका छैनन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्रै दर्ता गरेका छन्। अन्य दलका तर्फबाट पनि कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते प्रश्न दर्ता गर्न सांसदलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गते को बैठकमा प्रधानमन्त्री शाहले जवाब दिनुहुनेछ। संसद सचिवालयका अनुसार राष्ट्रपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। त्यस्तै गरी प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बास्न थापा र गीता गुरूङ हुनुहुन्छ भने नेकपा एमालेबाट ऐन बहादुर महर र गणेश्वर सिंह ठगुनाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गराउनु भएको छ। संस्कृति पार्टीका हर्कडा राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ। भित्रपृष्ठमा जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू शीर्षकको खबर प्रकाशित छ भने दक्षिण हुम्लाबाट बिक्री कक्षको खबर पनि प्रकाशित रहेको छ। प्रतिनिधि सभामा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले संसदमा प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अर्यालले भदौ एक र भदौ तीनका बैठकमा सांसदहरूले प्रयोग गरेका केही शब्द संसदको गरिमा विपरीत रहेको ठहर गर्दै त्यसलाई रेकर्डबाट हटाउन हिजोको संसदको बैठकमा निर्देशन दिनुभएको हो। यो सँगै भदौ एकको बैठकमा रासुपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द त्यसै गरी अरू भदौ तीनको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले बोलेका केही अमर्यादित शब्दहरू पनि हटाउनको लागि अब पहल अगाडि बढ़ने भएको छ। नागरिक दैनिकमा संघीय कानून निर्माणमा जालझेल शीर्षकमा ईश्वरी सुविदीले लेख्नु भएको खबर छ भने सवारी चालक अनुमति पत्रमा फेरि शास्ति शीर्षकमा भुवन शर्माको खबर छापिएको छ। रोकियो भीआईपीको लर्को शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको छ भने संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिम नदी शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी कान्तिपुर दैनिकमा उदयपुर सिमेन्ट गौरवदेखि संकटसम्म शीर्षकमा भोटराज राईले उदयपुरबाट लेख्नु भएको खबर छापिएको छ भने भित्रीपन्नामा नागढुङ्गा सुरुङ मार्गमा गुड्न थाले साना सवारी साधन र 9 सीटसम्मका जीप शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छापिएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग चरण चरणमा गरी सर्वसाधारणका लागि प्रवेशमा खुकुलो बनाउँदै लगिएको छ। यसअघि उद्घाटन लगतै पहिलो चरणमा सुरक्षा निकाय एम्बुलेन्स र दमकललाई खुला गरिएको सुरुङ मार्गमा हिजो सोमबारबाट 9 जनासम्म यात्रु क्षमता भएका निजी सवारी साधनलाई पनि प्रवेश दिइएको छ। एमालेमा नेतृत्व पुनर्गठनको मुद्दा पेचिलो बन्दै शीर्षकमा गंगा विसीले लेख्नु भएको छ। नेतृत्व पुनर्गठनका लागि विद्यमान महाधिवेशन र महाधिवेशन प्रतिनिधि परिषदमा जान केन्द्रीय कमिटिले निर्णय गर्नुपर्ने हुन्छ तर केन्द्रीय कमिटिमा पार्टी अध्यक्ष ओली पक्षकै बहुमत भएकाले प्रक्रियागत रूपमा यो मुद्दा अघि बढ़ाउन सहज नदेखिएको उल्लेख गरिएको छ। आपत्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकमा भवानी भट्टले कञ्चनपुरबाट लेख्नु भएको खबर पनि छापिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकमा 11 सचिव 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती भएको बारेमा सुभाष भट्टले लेख्नु भएको खबर छापिएको छ। बागमतीको सत्ता राजनीतिमा राप्रपा शिकार शीर्षकमा अर्को खबर छ भने 15 महाधिवेशन रोक्न माग गर्दै देउबा र खड्का सर्वोच्चमा वारेस मार्फत गएको निवेदन आज मात्र दर्ता हुँदै शीर्षकमा खबर छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै 14 महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउबा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै पूरक निवेदन दिनुभएको पनि उल्लेख गरिएको छ। अर्को खबर भरिन थाले वंशरी डाँडा ल्याण्डफिल साइट विकल्पबारे अन्यल शीर्षकमा खबर छ भने विद्यालय शिक्षा विधेयकमाथि थालियो छलफल सुझावका आधारमा टुंग्याइने शीर्षकमा पनि खबर छापिएको छ। आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजना अलपत्र शीर्षकमा झापाबाट चिरञ्जीवी घिमिरे लेख्नुहुन्छ। स्थानीय आवश्यकतामा भन्दा भ्यू टावर मनोरञ्जन स्थल जस्ता अनुत्पादक र चर्चा बढ़ी हुने क्षेत्रमा बजेट खर्च गर्ने प्रवृत्तिले करोड़ौं खर्च भएका आयोजना अलपत्र परेको पनि उल्लेख गरिएको छ। आर्थिक कारोबार दैनिकमा मौद्रिक नीति अब साउन एकमा आउने बारेमा खबर छ भने 40 मेगावाटको राहुघाट बन्यो उत्पादनको तयारी शीर्षकमा म्याग्दीबाट लेखिएको खबर छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बीमा पोलिसीलाई निक्षेप वा लगानी भन्दै बिक्री गर्न रोक पहिलो महिनामै अत्यधिक आयात 44 अर्बले बढ़्यो आयात निर्यात 62% वृद्धि शीर्षकमा खबर छापिएको छ। कच्चा तेलको आयात बढ़दा त्यसले मुलुकको समग्र आयात र निर्यात दुवै बढ़ाएको छ।
5: साझा खबरमा अब विदेशका खबर। यस वर्ष युरोपमा तापक्रम असामान्य रूपमा उच्च रह्यो। यो महाद्वीप अन्य कुनै पनि महाद्वीप भन्दा छिटो ताप छ र युरोपको सन् 2026 गर्मी मौसम जलवायु परिवर्तनको इतिहासमा सबैभन्दा कठिन रहेको समेत विश्लेषण भएको छ। गर्मीयाममा 40 डिग्री सेल्सियस पुग्नु युरोपका केही भागमा सामान्य भइसकेको र सन् 2026 अन्य औसत चिसो मौसम रहने क्षेत्रले पहिलो पटक यो सीमा पार गरेको समेत विश्लेषण गरिएको हो। अगस्त 15 सम्मको दैनिक अधिकतम तापक्रमका कारण टर्की बाहेक 1,80,00,000 मानिस जर्मनीका 90,00,000 मानिस बसोबास गर्ने क्षेत्र मुख्यतया बर्लिनको दक्षिण र पश्चिम तथा आसपासका क्षेत्रमा मानिसहरू विस्थापित भएको समेत खबरहरूमा उल्लेख छ। हर्मुज जलमार्ग पार गर्दा इरानले तोकेका नियम उल्लंघन गर्ने जहाजमाथि प्रतिबन्ध लगाउन सकिने इरानले चेतावनी दिएको छ। त्यस्ता जहाजलाई जरिमाना लगाउने, नियन्त्रणमा लिने वा जफत गर्नेसम्म कानूनी कार्यवाही हुने समेत चेतावनी दिएको हो। स्टेट व्यवस्थापन गर्ने उद्देश्यले इरानले नयाँ निकाय पीजीएसए स्थापना गरेको छ र इरान आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा धराशयी भइसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गर्नुभएको छ। वाशिङटनले तेहरान विरूद्ध नयाँ आर्थिक दबाव अभियानका विवरण घोषणा गर्न तयार हुँदै गर्दा तेहरानले यसलाई अमेरिकाले हार स्वीकार गरेको रूपमा उपहास गरेको समेत उहाँले दावी गर्नुभएको हो। लगभग छ महिना लामो युद्धपछि दुवै पक्ष गतिरोधमा फँसेका छन्।
0: साझा खबरमा अब खेल खबर। नेपाल एले अस्ट्रेलियाको टप एन्टी ट्वेन्टी सिरिजमा पहिलो जीत हात पारेको छ। नेपाल एले डार्विनको मारकका क्रिकेट मैदानमा हिजो होवर्ट हरिकन्स एकाडेमीलाई 39 रनले हराएको। हरिकन्सको यो लगातार तेस्रो हार रहेको छ। जेम्स स्कूल धापा खेलको आयोजनामा भएको दुई दिने थण्डर बोल्स कप पौडी प्रतियोगितामा 18 वर्ष मुनिको पुरूषतर्फ जेम्स स्कूलका कल्किन श्रेष्ठ र महिलातर्फ द ब्रिटिश स्कूलकी रोयल प्रजापति उत्कृष्ट खेलाड़ी घोषित हुनुभयो। 14 वर्ष मुनिको पुरूषमा जेम्सका मायोन श्रेष्ठ तथा महिलामा सेन्ट मेरिज सेकेण्डरी स्कूलका दोवांशी जोशी उत्कृष्ट बन्नुभएको छ। भारतका पूर्व टेस्ट विकेट किपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनमा काठमाण्डु गोर्खाजबाट खेल्ने हुनुभएको छ। गोर्खाजले सामाजिक सञ्जाल मार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको बारेमा जानकारी दिएको छ। नेपाल भलिबल लीगको ट्रफी अनावरण गरिएको छ। भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक गरिएको हो। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग भलिबल एनभीएलको ट्रफी ऐतिहासिक पाटन दरबार स्क्वायरको ललितपुर महानगरपालिकाका दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख श्रीबाबु महर्जनले सार्वजनिक गर्नुभएको हो।
5: खुला संसदको अवधारणालाई लागू गर्न भइरहेको थप प्रयास र योजना कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरमा अब खुला संसदका लागि भएका र हुन बाँकी कामको कुरा। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेशसभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यवहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा हामीले संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँग कुराकानी गरेका छौं।
1: हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौं। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढ़ी छ नेपालमा। धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौं। अरूमा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ।
5: अझै
1: यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौ।
8: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं। यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
1: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गरे आएकै हौं। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधि किसिमको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौँ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। म पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो, हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
8: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतारले मेनस्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भीडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, के छ कि छैन,
1: यस्तो
8: अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
1: सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ, त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई, र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ।
0: संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्रीसँगको सवाल जवाबका लागि घर सांसदका प्रश्न दर्ता, यौन अपराधको निशानामा बालिका बलात्कार पछिको हत्यामा सजाय बढ़ाउन सांसदहरूको माग, विज्ञापन क्षेत्र थप व्यवस्थित बनाउने तयारी,
9: 11 सचिव 72 सहसचिव सहित 2000+ कर्मचारीको दरबन्दी कटौती, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस नेता देउबा र खड्काले दिएको निवेदन, सर्वोच्चमा आज दर्ताको तयारी, आन्तरिक आयले नधान्ने स्थानीय सरकारका योजनाहरू पत्र,
0: एसिया प्रशान्त क्षेत्रका प्रसारकहरू काठमाडौँमा एआईको उपयोग बारे छलफल, छाला उद्योगलाई कच्चा पदार्थको अभाव, अब मौद्रिक नीति साउन 1 गते आउने,
9: युरोपमा तापक्रम वृद्धिले लगातार जनजीवन प्रभावित, हर्मुज जलमार्गमा नियम मिच्ने जहाज नियन्त्रणमा लिने इरानको चेतावनी,
0: र तपाईँ T20 सिरिजमा नेपालको पहिलो जित, अन्तर विद्यालय पौडी प्रतियोगितामा जेम्सका कल्किन श्रेष्ठ र महिलातर्फ रोयल प्रजापति उत्कृष्ट।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा सत्ता र शक्तिमा पुगेका व्यक्तिहरू, उनीहरूको पृष्ठभूमि, कोही आपराधिक क्रियाकलापमा संलग्न भएको, कोही विभिन्न ठगीका मुद्दा उजुरीहरूमा परेका व्यक्तिहरू पनि सरकार र शक्तिमा पुगेको, उनीहरूले भूमिका पाएको भनेर कतिपय स्थानमा आलोचना पनि हुने गरेको छ। यहाँ 2 जना व्यक्ति छन्, 2 मध्ये 1 जना भर्खरका किशोर जस्ता देखिने व्यक्तिले नजिकै रहेका अर्को पाको उमेरका जस्ता देखिने व्यक्तितर्फ औंला ठड्याउँदै केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ,
10: सहकारीको अर्बौं रकम हिनामिना गरे पो मन्त्री पटकाउन सकिने रहेछ त।
0: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
11: पुजारी चेवनलाल अधिकारी 98678012009 5 नम्बर वडा कार्यालय सिक्किदिम सभा पोखरी गाउँपालिका संखुवा सभा।
12: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बीचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्, त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङके 98520-58129, वडा सचिव उपेन्द्र भट्ट 98520-04-00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।

0: ठेक्का त ट्याक्राको मिले नि, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेड लाइन सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी तीन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517353 र 029560553।
2: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा,
2: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
3: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
4: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
5: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
4: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
4: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
3: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
2: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
4: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको वेबसाइट
3: www.pmampsankhuwasabha.gov.np
4: बाट प्राप्त गर्न सकिनेछ।
5: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
4: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
3: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
3: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 9852058079 संखुवा सभा र 029420049, 9820773776 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।

0: आर्थिक समृद्धि र समाज रूपान्तरणका लागि अरुण उपत्यका भित्रको फरक आवाज पाखीवास एफएम 104 MHz सधैँ सुन्नु।
1: पाखीवास एफएम समय सूचक। यो पाखीवास एफएम को समय हो, अहिले बिहानको 7 बज्यो।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचक। यो पार्थिवास एफएम को समय हो, अहिले बिहानको 8 बज्यो।
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न अस्पताल चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाड़ी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरले गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98 4 23 65 82।
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
5: फोन नम्बर 98 11 33 96 97।
6: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीको लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ।
3: सम्पर्क नम्बर 029570292
5: 98 4 23 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: सम्पूर्ण करदाताहरूमा खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खागबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम संचालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाण पत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधिक गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खागबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं, गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू:
4: आटे ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
5: सम्पर्कका लागि फोन नम्बर 9819378011।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
2: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बु 98-520-51-059,
3: 97-443-24-408,
2: पुजारी चेवन लाल अधिकारी 98-678-12-009, 5 नम्बर वडा कार्यालय सिक्किदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
4: यदि तपाईँ सभापोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट, चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।
0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 को उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभकारीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 श्रावण 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
0: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 को दफा 3 र 10 को प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र 1 प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति, बाल पोषणको हकमा जन्म दर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम। थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98-520-58-129, वडा सचिव उपेन्द्र भट्ट 98-520-04-006, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी, दिङला, भोजपुर।

0: के तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
1: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9840958909। मिसन टेडेन सप्लायर्स,
1: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
0: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
0: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
2: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
1: www.pmamp.fankhuwasabha.gov.np
2: बाट प्राप्त गर्न सकिनेछ।
3: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
2: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
1: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिश पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855, 98520558079 सङ्खुवा सभा र 029420049, 98207376 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा।
4: मिल अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउन हो?
5: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड 7/3 मङ्गलादेवी थान सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98520517353 र 029560553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादपारी नौ तुम्लिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045 9842046146।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।

0: पाखीबास एफएम समय सूचक यो पाखीबास एफएम को समय हो अहिले बिहानको 10 बज्यो
1: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खर्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
4: फोन नम्बर 98 11 33 96 97

0: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइस संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाइ पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज जातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
2: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत। कुटाने पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन।
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। हाम्रा सेवाहरू
4: हाते ट्र्याक्टर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार। सम्पर्कका लागि फोन नम्बर 98 19 37 88 11।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुराना सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रि चौक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9153577।

0: Let's go!
1: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाई सङ्खुवा सभा
1: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
2: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
4: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
3: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19
3: बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
2: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट रु 4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
3: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई सङ्खुवा सभाको वेबसाइट
2: www.pmampsankhuwasabha.gov.np
3: बाट प्राप्त गर्न सकिनेछ।
4: आवेदकको व्यक्तिगत तथा 3 पुस्तै विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
3: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
4: स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
2: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058 सङ्खुवा सभा र 029420495 9207773776 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा
5: तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु भोलि छिट्टै मर्छु कि भनी थोरै थोरै जिउने गरेको छु मुटु पोल्ने रहेछ नि भत्भती तिम्रै पिरले भइरहेछ यो गति माया रोगै पिरती।

0: तिनको अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रक्क मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी तीन मंगलादेवी थान सुमनचोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852517753 र 0295605353।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्याचभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 029560250, 029560141 र 029560341।

0: गहना प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि।

0: पार्टीबास एफएम समय सूचक यो पार्टीबास एफएम को समय हो अहिले बिहानको 11 बजे
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाख्रीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।

0: लक्स भिटामिन सी को साथ जसले दिन्छ निखारिएको ग्लो एकैजना छ जसलाई मेरो सबै डान्स स्टेप थाहा छ म आफै
1: ल भन्नु त
2: ल

Thank you.

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले मध्याह्न 12 बजे
2: आस्था सुनस्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वान बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शंकर
5: फोन नम्बर 98 11 33 96 97

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम आखिरी बस 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: सम्पूर्ण करदाताहरूमा खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खाँदबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहाएको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अद्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाँदबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखोपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4,
1: साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम:
0: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5। सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
2: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
2: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू: संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0295628555 संखुवा सभा, 0294200049 भोजपुर,
2: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982349 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।
2: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
3: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णय अनुसार अनुरोध छ।
4: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
2: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
4: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
2: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने अशक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
4: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
2: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय संखुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050 0295601141 र 0295603141।
4: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना।
2: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
4: आवश्यक कागजातहरू नागरिकता प्रमाणपत्रको फोटोकपी 1 प्रति, हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति, साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक, क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेकका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेसन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सकल र एक प्रति फोटोकपी, एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस एक प्रति, बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी एक एक प्रति, राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम, थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन बिसुङके 98520 58129, वडा सचिव उपेन्द्र भट्ट 98520 04 00 छ, सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
5: वडा सुभाष डिजिटल, इन्जॉय विथ अस।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना।
1: पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
2: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 को त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-5159-059
3: 97-443-24-408
2: पुजारी चेवन लाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिकिदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
4: यदि तपाईँ सभापोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखेबास एफएम 104 मेगाहर्ज।
2: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सङ्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
2: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
5: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
7: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
6: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
6: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
5: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
6: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूचित 2 को निवेदन र अनुसूचित 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको वेबसाइट
2: www.pmampsankhuwasabha.gov.np
6: बाट प्राप्त गर्न सकिनेछ।
7: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
6: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि।

0: 2773 76 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
1: आधुनिक खेती गरौं धेरै समयको बचत कुटानी पिसानीलाई टोलमा जोडौं घर घरमा खन्ने जोत्ने मेसिन
2: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार हाम्रा सेवाहरू
3: हाते ट्याक्टर
2: कुटानी पिसानी मिल
3: चोकर बनाउने मिल
2: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन
3: घाँस काट्ने मेसिन
2: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन
3: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर कृष्ण थापा कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार
4: सम्पर्कका लागि फोन नम्बर 9819378811

0: तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बुढाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153 87 775।
1: के को अवरोध हो यो बाटो बाटो फेरि
2: बाटो छेक्नै पर्ने भयो गुरुजी। हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
1: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान भुवानी गर्नका लागि विश्वासिलो माध्यम।
2: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोपाइटर धन बहादुर तामाङ। सम्पर्क 9842 44 47 62।
1: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोपाइटर सबिना जिमी तामाङ। सम्पर्क नम्बर 9804589099। मिसन टेडेन सप्लायर्स
1: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। गस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उलास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातबारी 3 मंगलादेवी थान सुमन चोक। प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 9852517753 र 0295605353।

पार्थिवास एफएम समय सूचन। यो पार्थिवास एफएम को समय हो, अहिले दिउँसो एक बज्यो।

0: King! Omake King!
1: Me? Me?
0: घरी नाही जायचं का?

झुकेगा नहीं मैं।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।
1: पाखरीबास एफएम समय सूचक। यो पाखरीबास एफएम को समय हो। अहिले दिउँसो 2 बज्यो।

जस्तो टाउका रुमाल बाँधेर हिँड्छ।

0: Bah pourquoi je suis un ninja?
1: सबैको प्रायः मान्छे नाच लगाउन भनेपछि हुलुक्कै गाउँभरिका सबै मान्छे बोलाएर रात भरिका हुन्थे। बाबाले गर्दा अलिअलि

0: यता त धेरै रिसाए पनि बोलेनन् खै खै यति करलाउँदा पनि नजाने के गर्छ
1: उहाँ बिहाली छ क्या
2: के भनौँ खै

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

0: 好，你盖盖。
1: 你再没得。
2: 对不对？

0: कति माया गर्छस् भनेपछि मन पग्लियो, आज माया बस्लास्तो छ,
1: यहाँ कोही कोहीको माया बसिसक्यो।
2: हे मुना मदन पढाएछौ? हे

0: अब माया बसे जस्तो भाउजू भन्नु पाइएला नि. भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू भाउजू
1: आमा म विशेष कारणले गाउँ छोडेर जाँदैछु, तर म फर्किन्छु. आमा बाबाको सपना पुरा गरेर फर्किन्छु. मलाई पर्खे आई आमा, मेरो माया नमरे. म एक दिन अवश्य फर्किन्छु.

गरेर कसरी रोगीको एउटा रोगीको रोगीमा गीत गाउँदा गाउँदै जानिएको माया प्रेमले रुचाएको कथा बाटो बोला माया बनेको रहेछ। अन्तिममा गएर चाहिँ अब कस्तो आउँछ त बोला माया भन्दै भन्ने कुरोमा पनि दर्शकहरूलाई चाहिँ आफूले क्युरियोसिटी बनाएर पुरै टिमको लागि चाहिँ

0: लौ न सुरु गरौँ न, रात छिपी खोको
1: अनि पाटुलीसँग भिन्ने त नि खै त तलाई त मै टेर्दिन, झन् पाटुलीको त आशै नगर।
2: त्यसो सर त लौ आएर जे भन्छौ त्यो
3: होइन, हाम्रो पुग्नेले गाइहाल्छ नि। नमस्ते नमस्ते,
1: यदि बाटुले हारे पुर्णेको स्वास्नी बन्न तयार थिए, तर पुर्णे हार्यो भने यदि पुर्णे हार्यो भने बाटुलीको घरमा हली बस्नुपर्छ।
3: कस्तो लाग्यो सर त?
4: रसिलो
3: ल सुरु गरौँ,
5: ल अलिक छिपेर दे त
3: ल रङ्गा।

0: पर्ने हो कि आफै बुझिए जाने, मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त बैतिन रानी।
1: के भयो के भयो गाउँ के
2: सर्त अनुसार अब भोग्नु पर्यो हामीले होइन।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 3 बज्यो अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज
1: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू राम्रिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
0: सम्पर्क नम्बर 98 4

0: 65082।
1: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
2: फोन नम्बर 9811-3396-97।
3: धन्यवाद न्यूट्री प्लस। आजको खाना तपाईँको नाम।

0: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण सम्बन्धी खाँदबारी नगरपालिका कार्यालयको सूचना।
1: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 को नियम 9 तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 को दफा 7 बमोजिम सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफै उपस्थित भई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गराउनु पर्ने बेहोरा रहेको विदितै छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण तथा लाभग्राही सूचीकरण गर्दा देहाय अनुसार गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ।
2: राष्ट्रिय परिचय पत्र वा परिचय नम्बर प्राप्त गरेका लाभग्राहीहरूको हकमा अनिवार्य एनआईएन फिंगरप्रिन्ट स्क्यानर वा आइरिस डिभाइस मार्फत भेरिफिकेशन गरी सम्बन्धित वडा कार्यालयबाट नवीकरण गरिदिने। यदि कुनै कारणले बायोमेट्रिक भेरिफिकेशन हुन नसकेमा अन्य विकल्प जस्तै अल्फा अथेन्टिकेशन, एनआईडीमा उल्लेखित भएको व्यक्तिगत विवरण तथा फोटोबाट भेरिफिकेशन गरी नवीकरण तथा सूचीकरण गरिदिने।
0: अघिल्लो आर्थिक वर्षमा बायोमेट्रिक भेरिफिकेशन गरिसकेका लाभग्राहीको हकमा विवरण यकिन गरी सोही विवरणका आधारमा नवीकरण गरिदिने।
2: नयाँ लाभग्राहीको रूपमा सूचीकरण हुन वा नवीकरणका लागि लाभग्राहीले एनआईएन उपलब्ध गराएको तर कुनै पनि माध्यमबाट एनआईएन भेरिफिकेशन हुन नसकेकोमा प्रणालीमा सोही कुरा कैफियत जनाई सूचीकरण तथा नवीकरण गरिदिने।
0: बाल बालिका आफ्नो हेरचाह आफै गर्न नसक्ने असक्त असहाय वा 90 वर्ष माथिका ज्येष्ठ नागरिकको हकमा राष्ट्रिय परिचय पत्र नभए तापनि लाभग्राहीको रूपमा सूचीकरण वा नवीकरण गरिदिने।
2: म्यादभित्र नवीकरण नभएका लाभग्राहीहरूको लगत कट्टा गरिने र लगत कट्टा भएका व्यक्तिहरूले पुनः लाभग्राहीमा सूचीकृत हुन चाहेमा सामाजिक सुरक्षा ऐन 2075 को दफा 12 बमोजिम निवेदन दिन सक्ने व्यवस्था रहेकाले सोही बमोजिम गरिदिने।
0: निमित्त प्रमुख प्रशासकीय अधिकृत खाँदबारी नगरपालिका कार्यालय सङ्खुवा सभा। थप जानकारीको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 0295602050, 0295601041 र 0295603041।
3: ओहो, यस्ताला त हाम्रो गाउँमा गल्लाली डाल्दैछन्
4: त्यसो भए त मेरो कान छोरालाई पठाउनु पर्यो।
3: फसल फसल भत्ती भइहाल्छ कि।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029-570-292-98-43-45-019 र 98-14-36-51-88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4 र 11, सभापोखरी गाउँपालिका 2-6, चिचिला गाउँपालिका 1-5, मकालु गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरूण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, राम प्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम, अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण।
1: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, चिचिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, राम प्रसाद राई गाउँपालिका 5 र 6, सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6।
0: कार्यक्रमहरूको नाम: सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम।
1: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
0: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाणपत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0295-62-855 संखुवा सभा, 0294-20-49 भोजपुर,
0: नवीन कुमार डागी 98-520-55-079 संखुवा सभा, जुनिता राई 98-520-77-376 भोजपुर।
3: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना: पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवभावहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
1: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-5251-059
0: 97-443-24-408
1: पुजारी चेवनलाल अधिकारी 98-678-12-009 5 नम्बर वडा कार्यालय सिकिदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
4: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट चौरीकोटहरू भेटिन्छन्, त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा।

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सम्खुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ सङ्खुवा सभा,
0: जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी
1: र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
2: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रूपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
1: सञ्चालन हुने अर्को कार्यक्रम

0: उनको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन लक्षित लाभ राई 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र सङ्खुवासभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 2 बजेट ₹4,20,000 अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढ़ीमा 50%
1: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव अनुसूची 2 निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा कार्यक्रम कार्यान्वयन इकाई संघवा सभाको वेबसाइट
0: www.pmampsankhuwasabha.gov.np
1: बाट प्राप्त गर्न सकिनेछ
2: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू नागरिकताको प्रतिलिपि
1: कार्यक्रम सञ्चालनका लागि जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गाधनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
3: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 सङ्खुवा सभा र 029420049 98207773776 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवा सभा
4: मिले अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो
5: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो जस्ता पाता खानेपानी निर्माण सम्बन्धी सामान हिल ट्याङ्क रड सिमेन्ट पाइप इट्टा र रङ्ग रगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस् उल्लास जस्ता पाता जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी 3 मङ्गलादेवी थान सुमन चोक प्रोप्राइटर धनबहादुर रसाइली सम्पर्क नम्बर 98525157353 र 029560
6: समय सूचन यो पाठीबास एफएमको समय हो अहिले दिउँसो 4 बजे
7: आस्था सुन च्यादी गहना पसल पाँच कपन्चा लिङलिङको शाखा अब पाँच कपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
5: एक नम्बर 0 चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
7: प्रोप्राइटर खड्ग विश्वकर्मा
0: सम्पर्क नम्बर 98423 65082
5: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
8: फोन नम्बर 98113697

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720982443 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।

पिखुवा खोला खावा जलविद्युत आयोजनाको 33 केभी विद्युत प्रसारण लाइन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन बीईएसको सार्वजनिक सुनवाई सम्बन्धी सार्वजनिक सूचना एस्पायर पावर कम्पनी प्रालीद्वारा कोशी प्रदेश भोजपुर नगरपालिका वडा नम्बर 5 स्थित पिखुवा खोला खावा जलविद्युत आयोजनाको स्वीचारदेखि शुरू भई सोही नगरपालिकाको वडा नम्बर 4-3 भई टेम्के मयुङ गाउँपालिका वडा नम्बर 3-2 र भोजपुर नगरपालिकाको वडा नम्बर 2 हुँदै सडानन्द नगरपालिका वडा नम्बर 13-11 र 12 हुँदै सङ्खुवासभा जिल्लाको खादबारी नगरपालिका वडा नम्बर 9 रहेको नेपाल विद्युत प्राधिकरणको तुमलिङटार सब स्टेशनमा जोड्नको लागि करिब 37 किमी लम्बाई भएको पिखुवा खोला खावा जलविद्युत आयोजनाको 33 केभी विद्युत प्रसारण लाइन आयोजना प्रस्ताव गरिएको छ। वातावरण संरक्षण ऐन 2076 दफा 3 उपदफा 5 र वातावरण संरक्षण नियमावली 2077 नियम 6 बमोजिम प्रस्तावित विद्युत प्रसारण लाइन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन बीईएसको मस्यौदा प्रतिवेदनमाथि निम्न स्थान मिति र समयमा सार्वजनिक सुनवाईको कार्यक्रम आयोजना गरिएको हुँदा स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। साथै प्रस्तावित आयोजनाबाट प्रभावित परिवारको विवरण सम्बन्धित वडा कार्यालयको सूचना पार्टीमा टाँस उपलब्ध रहेको छ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 भदौ 9 गते मंगलबार समय बिहान 11 बजे स्थान त्रिवेणी युवा क्लबको प्रांगण श्रीदली टेम्के मयुङ गाउँपालिका 2 भोजपुर मिति 2083 भदौ 10 गते बुधबार समय बिहान 11 बजे स्थान सिद्धेश्वर माध्यमिक विद्यालयको प्रांगण भोजपुर नगरपालिका 4 दावा भोजपुर मिति 2083 भदौ 11 गते बिहिबार समय बिहान 11 बजे स्थान खादबारी नगरपालिका वडा नम्बर 9 को कार्यालय सङ्खुवा सभा मिति 2083 भदौ 12 गते शुक्रबार समय बिहान 11 बजे स्थान अरुण सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सडानन्द नगरपालिका 12 भोजपुर पत्राचारको लागि ठेगाना प्रस्तावकको नाम र ठेगाना श्री एस्पायर पावर कम्पनी प्राली काठमाडौँ नेपाल इमेल ASPIREPOWER.CO@gmail.com फोन नम्बर 98601-36-640 परामर्शदाताको नाम र ठेगाना स्वानस्क्रीन इन्भाइरोमेन्ट सोल्युसन प्राली कोटेश्वर काठमाडौँ नेपाल इमेल SWANSGREEN011@gmail.com फोन नम्बर 98491-78321 98437-58588

0: सूचना सूचना सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाई सभा
0: जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी
1: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
3: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
2: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
3: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता।

0: शाखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
1: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852558079 संखुवा सभा र 029420049 9820773776 भोजपुर स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण विशिष्टीकरण र औद्योगिकीकरण राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा
2: केको अवरोध हो यो बाटो बाटो फेरि
3: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
4: निकिता किराना पसल नै किन
2: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
4: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
3: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
4: प्रोप्राइटर धनबहादुर तामाङ सम्पर्क 9842447462
2: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
5: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804589099 मिसन टेरेन सप्लायर्स
2: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का ट्याक्रा मिले नि। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाटा, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाटा, जगदम्बा सुपर साइन जस्ता पाटा र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खातरी तिन मङ्गलादेवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 9852519753 र 0295605353।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पार्थिवास एफएम 104 मेगाहर्ज।
1: पार्थिवास एफएम समय सूचना। यो पार्थिवास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।
2: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज, खातबारी 3 झरीथुमका संखुवा सभा।

हार्दिक निमन्त्रणा मकालु गाउँपालिकाको याङले खर्कमा निर्मित लाभक छोर्तेनको रामने पूजा तथा उद्घाटन समारोह यही भदौ 12 गते ऋषि तर्पणी अर्थात जनै पूर्णिमाको शुभ अवसरमा माननीय डाक्टर अर्जुन कुमार कार्कीज्यूको प्रमुख आतिथ्यमा आयोजना गरिने निश्चय भएकोले यस पावन अवसर र पावन भूमिमा सुसम्पन्न हुने कार्यक्रमको शुभ अवसरमा धर्मानुरागी तपाईहरू सम्पूर्णमा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। तपाईहरूको उपस्थितिले यस धार्मिक समारोहलाई अझ पवित्र भव्य तथा सफल बनाउने हाम्रो विश्वास रहेको छ। कार्यक्रम हुने विशेष दिन भाद्र 12 गते शुक्रबार लाभक छोर्तेन रामने पूजा छेवान तथा उद्घाटन समारोह समय बिहान 8 बजे स्थान मकालु गाउँपालिका याङले खर्क मिति 2083 साल भाद्र 12 गते आयोजक लाभक छोर्तेन निर्माण समिति संयोजक लाक्पा रिन्जे शेर्पा 98493996676 संयोजक पेम्बा शेर्पा 98665531322 धन्यवाद थुचिछे।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 MHz खातबारी 3 झरीथुम्का संखुवा सभा
1: पाखरीवास एफएम समय सूचक यो पाखरीवास एफएम को समय हो अहिले साँझ 6 बज्यो
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर 0 चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुनतारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जसको सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97
6: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 मादी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
7: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
6: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
7: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 माथि नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6 कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
7: नवीन कुमार डागी 9852055079 संखुवा सभा, जुनिता राई 9852077376 भोजपुर।
0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्ल पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 98434349 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका 6 संखुवा सभा।
7: शिवधारा धार्मिक मेला बारे मकालु 2 नम्बर वडा कार्यालयको जरूरी सूचना। हिन्दू बौद्ध लगायत बहुधार्मिक आस्थाको धरोहर वरूण धामको शिरमा रहेको शिवधारा धार्मिक एवं पर्यटन क्षेत्रमा 2083 भाद्र 12 गते शुक्रबार जनै पूर्णिमा र शेर्पा समुदायको डुक्पा छेजी एकै दिन सम्पन्न हुन गइरहेको र भक्तजनहरूको भीड़ व्यवस्थापन गर्न आवश्यक देखिएको हुँदा सम्बन्धित वडा कार्यालयद्वारा सम्पूर्ण भक्तजनहरूमा आपसी सहयोग सद्भाव एवं भाइचारा कायम राख्न हार्दिक अपील गर्दछौ। डुक्पा छेजीमा भाद्र 12 गते शुक्रबार एक दिन लामा पढ़ाउने कार्यक्रम रहेकोले आस्थावान सम्पूर्ण भक्तजनहरूले स्थानीय स्तरमा आफूले फलाएको अन्नहरू प्रसादका रूपमा गुम्बामा चढ़ाउन र शान्ति पाठमा सहभागी हुन सादर निमन्त्रणा गर्दछौ। भक्तजनहरू व्यवस्थापन गर्न पर्यटकले खाने बस्ने क्याम्पहरू छेदुवा सासी गाउँ खोङमा दोबाटो याङले लाङमाले र बेस क्याम्पका प्रत्येक क्याम्पमा 60 जनाले सेवा लिन मिल्ने प्रबन्ध मिलाइएको छ। यसबाहेक भक्तजनहरूको थप व्यवस्थापनका सवालमा सबैले आफ्नो तयारी र सम्पर्क समन्वयका साथ रहनु हुन हार्दिक अनुरोध गरिन्छ।
8: नमो तस् भगवतो अरहतो सम्मा सम्बुद्धसो बुद्ध धर्म संघ त्रिरत्नको चरणमा जान्छु। धर्मप्रेमी उपासक तथा उपासिका श्रद्धालु भक्तजनहरू, शुक्रबारको दिन आज ढुक्प छेसी परेको छ। ढुक्प छेसी भनेको ढुक्प भनेको 6 महिना 1 2 3 4 5 6 छलाई ढुक भनिन्छ भोट भाषामा। त्यस कारण 6 महिना भएको कारणले ढुक्प भनेको, छेसी भनेको 4 गते भनेको 6 महिनाको 4 गते भन्ने अर्थ लाग्छ ढुक्प छेसी भनेको।
7: सेजुवा क्याम्प सम्पर्क 98448181629, टाँसी गाउँ क्याम्प सम्पर्क 98663032643, खोङमा क्याम्प सम्पर्क 98653151291। साथै दोबाटो क्याम्प, याङले क्याम्प, लाङमाले क्याम्प र बेस क्याम्पमा फोन सम्पर्क कठिन हुने भएकोले भक्तजन तथा पर्यटकहरूलाई सोही अनुसार तयारीका साथ पाल्नु हुन हार्दिक अनुरोध गरिन्छ। थप जानकारीका लागि वडाध्यक्ष छोपाल शेर्पा 9853447805 मकालु गाउँपालिका वडा नम्बर 2 कार्यालय सेदुवा सङ्खुवा सभा।
9: डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एण्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
10: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 9804400332, 9841212249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनु भयो नि?
1: नयाँ आर्थिक वर्ष सँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासदारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्तशुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खासदारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 9850 60817 र 0295 68817।

0: पिखुवा खोला खावा जलविद्युत आयोजनाको 33 केबी विद्युत प्रसारण लाइन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन बीईएसको सार्वजनिक सुनवाई सम्बन्धी सार्वजनिक सूचना एस्पायर पावर कम्पनी प्रालीद्वारा कोशी प्रदेश भोजपुर नगरपालिका वडा नम्बर 5 स्थित पिखुवा खोला खावा जलविद्युत आयोजनाको स्वीचारदेखि शुरू भई सोही नगरपालिकाको वडा नम्बर 4-3 भई टेम्के मयुङ गाउँपालिका वडा नम्बर 3-2 र भोजपुर नगरपालिकाको वडा नम्बर 2 हुँदै सडानन्द नगरपालिका वडा नम्बर 13-11 र 12 हुँदै सङ्खुवासभा जिल्लाको खादबारी नगरपालिका वडा नम्बर 9 रहेको नेपाल विद्युत प्राधिकरणको तुम्लिङटार सब स्टेशनमा जोड्नको लागि करिब 37 किमी लम्बाई भएको पिखुवा खोला खावा जलविद्युत आयोजनाको 33 केबी विद्युत प्रसारण लाइन आयोजना प्रस्ताव गरिएको छ। वातावरण संरक्षण ऐन 2076 दफा 3 उपदफा 5 र वातावरण संरक्षण नियमावली 2077 नियम 6 बमोजिम प्रस्तावित विद्युत प्रसारण लाइन आयोजनाको संक्षिप्त वातावरणीय अध्ययन बीईएसको मस्यौदा प्रतिवेदनमाथि निम्न स्थान मिति र समयमा सार्वजनिक सुनवाईको कार्यक्रम आयोजना गरिएको हुँदा स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। साथै प्रस्तावित आयोजनाबाट प्रभावित परिवारको विवरण सम्बन्धित वडा कार्यालयको सूचना पार्टीमा टाँस उपलब्ध रहेको छ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 भदौ 9 गते मंगलबार समय बिहान 11 बजे स्थान त्रिवेणी युवा क्लबको प्रांगण श्रीदली टेम्के मयुङ गाउँपालिका 2 भोजपुर मिति 2083 भदौ 10 गते बुधबार समय बिहान 11 बजे स्थान सिद्धेश्वर माध्यमिक विद्यालयको प्रांगण भोजपुर नगरपालिका 4 दावा भोजपुर मिति 2083 भदौ 11 गते बिहिबार समय बिहान 11 बजे स्थान खादबारी नगरपालिका वडा नम्बर 9 को कार्यालय सङ्खुवा सभा मिति 2083 भदौ 12 गते शुक्रबार समय बिहान 11 बजे स्थान अरुण सामुदायिक वन उपभोक्ता समितिको कार्यालय सडानन्द नगरपालिका 12 भोजपुर पत्राचारको लागि ठेगाना प्रस्तावकको नाम र ठेगाना श्री एस्पायर पावर कम्पनी प्राली काठमाडौँ नेपाल इमेल aspireepowerer.co@gmail.com फोन नम्बर 98601-36640 परामर्शदाताको नाम र ठेगाना स्वान्सग्रीन इन्भाइरोमेन्ट सोल्युसन प्राली कोटेश्वर काठमाडौँ नेपाल इमेल swansgreen011@gmail.com फोन नम्बर 98491-78321 98437-58588
1: सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालयको जरुरी सूचना
0: प्रस्तुत विषयमा सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 1 बमोजिम सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीले प्रत्येक आर्थिक वर्षको श्रावण 1 गतेदेखि भाद्र मसान्तसम्म नवीकरण गराइसक्नुपर्ने भएकोले मिति 2083 साउन 1 गतेदेखि 2083 भदौ 30 गतेसम्म नवीकरण गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै नवीकरण नगराउने लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नसकिने हुँदा तोकिएको समयमा नवीकरण छुटेका लाभग्राहीहरूले नयाँ लाभग्राही सरह निवेदन दिएमा निवेदन दिएको अर्को महिनादेखि मात्र भत्ता प्राप्त गर्ने ब्यौरा समेत सम्पूर्णमा जानकारी गराइन्छ।
1: आवश्यक कागजातहरू नागरिकता प्रमाण पत्रको फोटोकपी 1 प्रति हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति साथै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 दफा 3 र 10 प्रयोजनका लागि नेपाल राजपत्र भाग 5 मिति 2081 असार 10 गते सूचना प्रकाशन गरी सार्वजनिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको लागि राष्ट्रिय परिचय पत्रसँग बायोमेट्रिक भेरिफिकेशन गर्नुपर्ने भएकाले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्दा 90 वर्ष माथिका ज्येष्ठ नागरिक क वर्ग अपाङ्गता भएका व्यक्ति र 5 वर्ष उमेर नपुगेका बालबालिका बाहेका सम्पूर्ण लाभग्राहीहरूको बायोमेट्रिक भेरिफिकेशन गराउनु हुन सबैमा अनुरोध छ। सामाजिक सुरक्षा भत्ता परिचय पत्र सफकल र 1 प्रति फोटोकपी एकल वा विधवा महिलाको हकमा हालसम्म अर्को विवाह नगरेको वडाको सिफारिस 1 प्रति बाल पोषणको हकमा जन्मदर्ता प्रमाण पत्र तथा संरक्षकको नागरिकताको फोटोकपी 1-1 प्रति राष्ट्रिय परिचय पत्रको नम्बर वा आवेदन फारम थप जानकारी लिनु परेमा सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केवरेनी पानीमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: सम्पर्क व्यक्तिहरू वडाध्यक्ष सुमन विसुङ्के 98520-58129 वडा सचिव उपेन्द्र भट्ट 9852040006 सडानन्द नगरपालिका 6 नम्बर वडा कार्यालय केउरेनी पानी दिङला भोजपुर।
2: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
3: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
4: हाते च्याप्चर,
3: कुटानी पिसानी मिल,
4: चोकर बनाउने मिल,
3: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
4: घाँस काट्ने मेसिन,
3: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
4: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, सम्पर्कका लागि फोन नम्बर 9819378811।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बुढाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कनपुर छ कनपुर बजार त्री चोक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861 37744 र 9153577।

नमस्कार, म गायक चन्द्र कुमार घले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरी 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नु।

0: सभापोखरी धार्मिक मेला बारे सभापोखरी 5 नम्बर वडा कार्यालयको जरुरी सूचना। पौराणिक कालमा 88,000 ऋषि मुनिहरू भेला भएर धर्मसभा गरेको र वेद पुराणका ग्रन्थहरू वाचन गरेको जनविश्वासमा आधारित सभापोखरी धार्मिक क्षेत्रमा हरेक वर्ष नाग पञ्चमीदेखि जनै पूर्णिमासम्म मेला लाग्दै आएको छ। यसै क्रममा 2083 सालको भाद्र 1 गते सोमबारदेखि भाद्र 12 गते शुक्रबारसम्म सञ्चालन हुने सभापोखरी धार्मिक एवं पर्यटकीय मेलामा उपस्थित भई भगवानको आशीर्वाद लिई फूलपाती ग्रहणका लागि सम्पूर्ण मानवहरूमा हार्दिक अनुरोध गरिन्छ। यो धार्मिक पर्यटकीय स्थलमा भौतिक संरचना निर्माणका कामहरू पूरा भइ नसकेको हुँदा आवश्यक बन्दोबस्तीका सामानहरू आफै बोकेर जानुहुन हार्दिक अनुरोध गरिन्छ।
1: आवश्यक सामानहरू स्लिपिङ ब्याग, म्याट्रेस, प्लास्टिक, औषधि, खाद्य सामग्री, छाता, 12x15 त्रिपाल लगायतका सामानहरू। थप जानकारीका लागि सम्पर्क नम्बरहरू सभापोखरी गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष मनिष लिम्बू 98-520-5159-059,
2: 97-443-24-408,
1: पुजारी चेवनलाल अधिकारी 98-678-12-009, 5 नम्बर वडा कार्यालय सिकिदिम सभापोखरी गाउँपालिका सङ्खुवा सभा।
3: यदि तपाईँ सभा पोखरीको गन्तव्यमा हुनुहुन्छ भने बस्ने खानेको व्यवस्था आफैले गरेर जानुपर्ने हुन्छ। बिबिचमा भेडीकोट, चौरी गोठहरू भेटिन्छन्। त्यस सुलभ मूल्यमा खाना चाहिँ पाइन्छ भने ओढ्ने ओछ्याउनेको व्यवस्था चाहिँ आफै गर्नुपर्ने हुन्छ। यदि तपाईँ जाँदै हुनुहुन्छ भने टेन अर्थात् पालको व्यवस्था गरेर जाँदा पनि अति उत्तम चाहिँ मानिन्छ।
4: के को अवरोध हो यो बाटो बाटो फेरि
5: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
6: निकिता किराना पसल नै किन?
4: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
6: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
5: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
6: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98-42-44-47।
4: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
7: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98-040-58-90-99। मिसन टेरेन सप्लायर्स,
4: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा। मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
8: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातबारी 3, मङ्गलादेवी थान, सुमनचोक। प्रोप्राइटर धन बहादुर रसाइली, सम्पर्क नम्बर 98-520-51-753 र 029-560-553।

0: गहना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्धकाले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनु होला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङचार खाद्य संस्थान अगाडि। सम्पर्क 029575405 9842046156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: सूचना सूचना सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साउन 29 देखि 2083 भदौ 25 गते भित्र कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा,
3: जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी
4: र जोन सम्पर्क एकाई दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: तपसिल सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास।
6: लक्षित लाभग्राही 16 वर्षदेखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषि उद्यमी।
5: कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि।
6: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भएको अनुसार लक्ष्य संख्या 19,
5: बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लगतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा जम्मा गरिने।
4: सञ्चालन हुने अर्को कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन। लक्षित लाभग्राही 16 देखि 40 वर्ष उमेर समूह भित्रका युवा कृषक वा कृषक उद्यमी। कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि। कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 मा उल्लेख भए अनुसार लक्ष्य संख्या 2, बजेट रु 4,20,000, अनुदान रकम तथा भुक्तानी प्रक्रिया।
3: प्रस्तावको कुल लागतको बढ़ीमा 50%।
5: निवेदन साथ संलग्न गर्न पर्ने कागजातहरू। कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची 2 को निवेदन र अनुसूची 3 अनुसार प्रस्ताव ढाँचा। कार्यक्रम कार्यान्वयन इकाई संखुवा सभाको वेबसाइट
4: www.pmanpsankhuwasabha.gov.np
5: बाट प्राप्त गर्न सकिनेछ।
6: आवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू, नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र। थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 98520558079 संखुवा सभा र 029420049 98207-73-76 भोजपुर। स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ संखुवा सभा।

0: कोही खेर गो नाथे एउटी केटी जुराइदिनु सकेनौ।
1: बालक मैले त कालेलाई गोरी केटी जुराइदिएको थिएँ, के गर्नु त मोरो नै बोका परिसक्यो।

0: के गरेको के उर्के
1: के भयो
0: तिम्रो गाना राम्रो छ भन्दै भिडियो त बिगार्नु भएन नि सबैले यस्तो सिकाउँछ
1: छैन
0: उर्किन मलाई तिमी स्टार आगो बनाउन मन छ बुझ्यौ नि चाहियो ल अल द बेस्ट फेरि जमाइ त

0: आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका मारवाडी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बर गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार
0: प्रोप्राइटर खर्ग विश्वकर्मा।
2: सम्पर्क नम्बर 98 4 23 65 82।
1: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98 11 33 96 97।
4: सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा संचालित अलैची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति उद्योग कम्पनी फर्महरूले मिति 2083 भदौ 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा जोन प्राविधिक एकाई भोजपुर जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूचित 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। अलैची सुपर जोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6 माधी नगरपालिका 1, 7, 8 र 9 चैनपुर नगरपालिका 1, 2 र 4 पाँचखपन नगरपालिका 1 र 9 खादबारी नगरपालिका 3, 4 र 11 सभापोखरी गाउँपालिका 2-6 चिचिला गाउँपालिका 1-5 मकालु गाउँपालिका 1-6 सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5 भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11 सडानन्द नगरपालिका 9, 10 र 13 अरूण गाउँपालिका 2 टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9 रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7 आमचोक गाउँपालिका 1-4
5: साल्पा सिलिछो गाउँपालिका 2-6 कार्यक्रमहरूको नाम
4: सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सुधारिएको अलैची भट्टी निर्माण कार्यक्रम अलैची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी अलैची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण
5: सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6 माधी नगरपालिका 3, 4, 5, 6 र 7 चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11 खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11 सभापोखरी गाउँपालिका 1 र 2 सिलिचोङ गाउँपालिका 3, 4 र 5 चिचिला गाउँपालिका 1-5 सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4 टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8 सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14 रामप्रसाद राई गाउँपालिका 5 र 6 सालपा सिलिछो गाउँपालिका 2, 3, 4 र 6
6: कार्यक्रमहरूको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम सुन्तला अलैचीको लागि आवश्यक खाद्य तत्व बाली संरक्षण सामग्री कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम
5: पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ।
6: आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू संस्था सूचीकृत नवीकरण गर्ने आशय सहितको निवेदन संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्ष सम्झौता नामाको प्रतिलिपि निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागज कागजातको प्रतिलिपि।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0295268555 संखुवा सभा, 0294200049 भोजपुर,
6: नवीन कुमार डागी 98525559079 संखुवा सभा, जुनिता राई 98527376 भोजपुर।
7: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
8: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हार्जोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजोपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295702992 98423549 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ संखुवा सभा।

0: डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डिआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
1: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनुभयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खासगरीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नु भयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विकार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाई?
1: ए छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खास गरी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 60 8 17 र 0 29 5 62 8 17।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर ब्राउनी मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ चार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

0: सम्पूर्ण करदाताहरूमा खाकबारी नगरपालिका 4 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध।
1: खाकबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमि कर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन मिति 2083 साल वैशाख 3 गतेदेखि सूत्र सिस्टम सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गा विवरण र व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधि गर्नै पर्ने भएकाले कर तिर्न आउँदा देहायको कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: साथमा ल्याउनु पर्ने कागजातहरू:
1: नेपाली नागरिकताको प्रमाणपत्र,
0: जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा,
1: नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात,
0: कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण,
1: व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र,
0: घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र,
1: जग्गाको नापी नक्सा,
0: पहिलो वर्ष वा अगाडि तिरेको तिरो रसिद।
1: सम्पूर्ण करदाताहरूलाई आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यालयमा उपस्थित भई विवरण अध्यावधि गरी समयमै कर तथा सेवा शुल्क बुझाई सहयोग गरिदिनु हुन पुनः हार्दिक अनुरोध गर्दछौ।
0: साथै सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य समेत भइरहेकोले समयमै यो सेवा लिनु हुन सम्पूर्ण लाभग्राहीमा हार्दिक अनुरोध गरिन्छ। खाकबारी नगरपालिका 4 नम्बर वडा कार्यालय, अरुणथान सङ्खुवा सभा।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफन्ड गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सदैव हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ चैनपुर बजार त्रिचोक प्रोपाइटर पदम रसाइली ममता रसाइली। सम्पर्क 9861237744 र 9813577।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी हामीलाई निकिता किराना पसलकै सामान चाहियो
2: निकिता किराना पसल नै किन
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ
2: प्रोप्राइटर धन बहादुर तामाङ सम्पर्क 9842444762
0: निकिता किराना पसल तुम्लिङटार गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर
3: प्रोप्राइटर सबिना जिमी तामाङ सम्पर्क नम्बर 9804059099 मिसन टेडेन सप्लायर्स
0: हातबारी 9 तुम्लिङटार सङ्खुवा सभा

0: ठेक्का त ट्याक्रा मिले, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हौ?
1: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रंगरोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड छात्री तीन मंगलादेवी थान सुमन्त्रक प्रोप्राइटर धनबहादुर रसाइली। सम्पर्क नम्बर 98525517353 र 0295605353।

0: गहना प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाइराख्न चाहनुहुन्छ भने केवल सिद्धकाली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी नौ तुमिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि
3: सूचना संचार र मनोरञ्जनका आवास यो एफएम पाखरीवास 104 MHz शङ्खुवासभा। पाखरीवास एफएम समय सूचना। यो पाखरीवास एफएमको समय हो अहिले रातको 9 बज्यो।

हजुर, अबको प्रसारणमा रहेको छ तिमी हाँस्ते गजल भन्ने गजल गीत रहेको छ, पखरीवास एफएमबाट प्रसारित छ।

त्यो पाखरीवास एफएम 104 मेगाहर्जमा विविध कार्यक्रमहरू। यसका साथै आजको नियमित प्रसारण यही समाप्त भएको छ। भोलि बिहान 5 बजे नियमित प्रसारण लिएर उपस्थित हुने नै छौ। तबसम्मका लागि हामी सबै बिदा चाहन्छौ। हवस् त, शुभरात्री।

चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुम्का संखुवा सभा।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाखरीवास 104 मेगाहर्ज खादबारी 3 शङ्खसभा।
1: श्रोताहरू, अब हामी प्रस्तुत गर्दैछौ विभिन्न बार अनुसारका देवी देवताका गीत संगीत तथा भजन कीर्तनहरू। आज बुधबार महामानव सिद्धार्थ गौतम जन्मिएको दिन। अब हामी प्रस्तुत गर्दैछौ बुद्ध सम्बन्धीका गीत संगीत तथा भजन कीर्तनहरू।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथलीबाज खादबारी तीन धरेथुमका संखुवा सभा।
1: भदौ 10 गते बुधबार साउन शुक्ल त्रयोदशी आज मोहम्मद जयन्ती 26 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री समिस्ता मोतेसँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: नियुक्तिमा पुरानै प्रवृत्ति, पहिलो पटक सांसदलाई सुन्दै प्रधानमन्त्री, ओलीलाई नेतृत्व छाड्न दबाव, फेरि अदालतको पुल्टामा कंग्रेसको किचलो, प्याजको मूल्य प्रति किलो 100 रूपियाँ नाघ्यो लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको गाउँका विद्यार्थीलाई रोबोट र ड्रोन शीर्षकको शुभ समाचार।
1: तनहुका गाउँमा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ता एआई रोबोट र ड्रोन प्रविधिको प्रयोगबारे प्रत्यक्ष सिक्ने अवसर पाएका छन्। प्रविधिको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई नयाँ पुस्ताको सिपसँग जोड्न यस्तो अभ्यास गरिएको हो। शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 7 दुलेगौड़ामा आयोजित प्रविधि संवाद तथा प्रदर्शनीमा 33 सामुदायिक विद्यालयका करिब 400 विद्यार्थी सहभागी भएका छन्। विद्यार्थीहरूले पुस्तकमा पढ्दै आएका एआई रोबोट र ड्रोनलाई प्रत्यक्ष हेर्नुका साथै तिनको प्रयोगबारे व्यवहारिक जानकारी पनि लिएका छन्। प्रदर्शनीमा एआईको व्यवहारिक प्रयोग, ड्रोनको उडान तथा सञ्चालन र नेपालमै निर्माण गरिएको रोबोट प्रदर्शन गरिएको थियो। विद्यार्थीले रोबोटसँग प्रत्यक्ष संवाद गर्नुका साथै ड्रोन उडान र एआईको प्रयोगबारे जिज्ञासा राखेका थिए। गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै प्रयोगकर्ता मात्र नभई सृजनशील जनशक्ति बनाउने उद्देश्यले तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले प्रविधिमा विद्यार्थी जोड्ने अभियान अन्तर्गत यसको शुरूआत गर्नुभएको हो। युवा वैज्ञानिक इन्जिनियर शम्भु आचार्यको नेतृत्वमा काठमाडौँबाट गएको प्राविधिक टोलीले शनिबार विद्यार्थीहरूलाई प्रविधिको प्रयोग र सम्भावनाका बारेमा जानकारी दिएको थियो। सांसद नेउपानेले गाउँका विद्यार्थीहरूलाई आधुनिक प्रविधिबाट टाढा राखेर देशको भविष्य परिवर्तन गर्न नसकिने बताउनुभयो। विद्यालय तहबाटै विज्ञान, गणित, कम्प्युटर र सृजनशील सोचको विकास गर्नुपर्नेमा उहाँको जोड थियो।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
5: तपाईँको नवील ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
6: जे पाए त्यही खालास अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम संसारभर नेपाली रेडियो नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले विगतका सरकारद्वारा गरिएका झण्डै 2600 नियुक्ति अध्यादेश मार्फत खारेज गरिदियो। विश्वविद्यालयदेखि मुलुकको महत्वपूर्ण निकायमा राजनैतिक भागभण्डाका आधारमा नियुक्ति गरिएको भन्दै सरकारले अब दलीय निकट योग्यताका आधारमा नभई योग्यता र क्षमताका आधारमा नियुक्ति गर्ने दावी गर्यो। त्यसबाट सरकारले राम्रै प्रशंसा पनि पायो। तर घुमीफिरी रूम्झाटार भने जस्तै शासन र सत्ताको आसनमा बस्ने व्यक्ति फेरि पनि नियुक्ति गर्ने प्रक्रिया र परम्परामा भने परिवर्तन आएको देखिन्न। बाहिर देखाउन खुल्ला प्रतिस्पर्धा भन्ने गरिए पनि नियुक्तिमा आफू निकट रोजेको आरोप सरकारमाथि लाग्न थालेको छ। सरकारले राम्रो होइन, हाम्रो खोज्दा महिनौदेखि राजदूत सहितका महत्वपूर्ण निकायमा नियुक्ति हुन सकेको छैन। संवैधानिक व्यवस्था र मान्यताको पनि सरकारले खिल्ली उडाएको देखिन्छ। जहाँ नियुक्ति गरिएको छ त्यहाँ समावेशिता र भूगोललाई पनि ख्याल गरिएको छैन। मन्त्री परिषदमा महिला, आदिवासी, जनजाति, मधेसी, दलित, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व विगतको भन्दा राम्रो देखिए पनि त्यही सरकारले गरेका नियुक्तिमा भने त्यसलाई ख्याल गरिएको छैन। यसलाई हेर्दा सरकारले न समावेशितालाई आत्मसात गर्न सकेको छ, न त मेरिटलाई नै मुख्य आधार बनाएको देखिन्छ। सरकार अहिले हाँस्न काकको चालमा हिँडिरहेको आरोप समेत लाग्न थालेको छ। प्रधानमन्त्री शाहले शुरूमा गठन गर्नुभएको 15 सदस्यीय मन्त्री परिषदमा 5 महिलालाई सहभागी गराउनु भएको थियो। सविता गौतम, प्रतिभा रावल, गीता चौधरी, निशा मेहता र सीता बादीलाई मन्त्री बनाइएको थियो। मधेसबाट दीपक शाह, गौरी कुमारी यादव तथा रामजी यादवलाई पनि जिम्मेवारी दिएको छ। तर यसकै आधारमा राज्यका सबै निकायमा यही अनुपात कायम रहेको निष्कर्ष निकाल्न भने सकिँदैन। नियुक्तिमा पुरानै प्रवृत्ति शीर्षकमा आजको नागरिक दैनिकले यो खबर छापेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ। गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका शाह पहिलो पटक सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। आज प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कार्यसूची तय भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। नियमावलीमा भनिएको छ, प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ। नियमावलीको यही व्यवस्था कार्यान्वयनको लागि नेपालको संसदीय इतिहासमा पहिलो पटक सदनबाट प्रधानमन्त्रीलाई रूलिङ भएको थियो। विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गरेपछि यही भदौ 1 गते सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्रलाई रूलिङ गर्नुभएको थियो। सभामुखले प्रधानमन्त्री वा प्रधानमन्त्रीसँग सम्बन्धित कार्यक्षेत्रबारे सदनमा उठेका प्रश्नको जवाफ दिन रूलिङ गर्दै भन्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा उपस्थित भई प्रतिनिधि सभा नियमावली 2083 को नियम 56, 57, 58, 59, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। नियमावलीको दफा 56, 57 प्रत्यक्ष प्रसारण गरिने विषय उल्लेख गरिएको छ। यसैबीच सत्तारूढ दल राष्ट्रपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्न अरूचि देखाएका छन्। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई कम्तीमा एउटा प्रश्न सोध्न दिने र बाँकी प्रश्न दलीय उपस्थितिका आधारमा सोध्न सकिने घोषणा सभामुखले गर्नुभएको थियो। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले कालो चस्मा लगाउनै पर्ने स्वास्थ्य परीक्षण रिपोर्ट सहितको पत्र संघीय संसद सचिवालयमा पुगेको छ। प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने परीक्षण रिपोर्ट सहितको पत्र संसद सचिवालयमा पुगेको संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले पुष्टि गर्नुभएको छ। यस्तै प्रधानमन्त्री बालेन्द्र शाहलाई चिकित्सकले आँखाको सुरक्षाका लागि सनग्लास अर्थात कालो चस्मा लगाउन सुझाव दिएका छन्। छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्रीले आँखाको परीक्षण गराउनु भएको थियो। उज्यालो प्रकाशमा देख्न कठिनाई भएको गुनासोका आधारमा परीक्षण गर्दा सनग्लास र आवश्यकता अनुसार आई ड्रप लगाउन चिकित्सकहरूले सिफारिश गरेका हुन्। प्रधानमन्त्री बालेन्द्र पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदै 11 सांसदले सोध्दैछन् प्रश्न शीर्षकमा आजका पत्र पत्रिकामा खबर छन् र यो खबर हामीले हिमालय टाइम्सबाट लिएका हौं।
3: मध्याह राष्ट्रिय दैनिक लेख्छ बालन पर्खिरहेको बन्सरे डाँडा शीर्षकमा खबर। 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुन साथ बन्सरे डाँडाको डम्पिङ साइट पुग्नुभएका बालेन्द्र शाह बालिनले एउटा बाचा गर्नुभएको थियो, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खादा माला र अबिर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उहाँ बन्सरे डाँडा पुग्नु भएको थियो। बालेन आएको खबरपछि स्वागत गर्न खादा र माला लिएर पुगेका स्थानीयसँग उहाँले फोहोरको समस्या समाधान नभएसम्म नलगाउने बताउनु भएको थियो। उहाँको यो भनाईले बन्सरे डाँडाका बासिन्दालाई आशा जगायो। फोहोरका कारण तपाईहरू समस्यामा हुनुहुन्छ, क्यान्सर र छाला रोगबाट पीड़ित हुनुहुन्छ, यस्तो बेला उत्सव मनाउने होइन, उहाँले भन्नुभएको थियो। गत फागुन 21 निर्वाचनमा भाग लिन महानगरको मेयर पदबाट राजीनामा दिएर राष्ट्रपा प्रवेश गर्नुभएका बालनलाई त्यही प्रश्न सोधियो। काठमाडौँ महानगरको फोहोर व्यवस्थापन गर्न त असफल हुनुभयो नि। उहाँको जवाब थियो, तपाईहरूलाई थाहै छैन काठमाडौँ महानगरभित्र कति राजनीति हुन्छ, अझै फोहोरमा हुने राजनीति धेरै छ। उहाँले महानगरको फोहोरमा देशी विदेशी शक्ति लाग्ने गरेको समेत आरोप लगाउनु भएको थियो। झापा 5 चुनाव जित्नुभयो प्रधानमन्त्री शाहले। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो काममा हस्तक्षेप गरेकाले सोचे अनुसार काम गर्न नसकेको बताउने बालेन उहाँ नै हराएर प्रधानमन्त्री बन्नुभयो। तर बालेनले मेयर हुँदा गरेको बाचा झण्डे 2/3 बहुमतसहित प्रधानमन्त्री हुँदासम्म पूरा भएन। त्यति बेला संघीय सरकारको असहयोगका कारण आफूले काम गर्न नसकेको बताउने गर्नुभएका बालेन आफै प्रधानमन्त्री भएपछि भने मौन हुनुहुन्छ। स्थानीय तहमा हुँदा राजनीतिक हस्तक्षेप र संघीय सरकारको असहयोगका कारण फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै आउनुभएका बालेन आफै प्रधानमन्त्री हुँदा समेत ठोस योजना ल्याउन सक्नु भएको छैन। बन्सरे डाँडाको समस्या समाधान गर्न उहाँले मेयरका रूपमा खोजेको सहकार्य, मन्त्रालयसँगको समन्वय र नीतिगत निर्णय गर्ने अधिकार अहिले उहाँको राजनैतिक पहुँचभित्र छ, तर फोहोरका विषयमा बालेनले कुनै विषय नै निकाल्नु भएको छैन।
1: नेपाली कांग्रेसको किचलो फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। यसअघि कांग्रेसको विशेष महाधिवेशनको आधिकारिकताको बारेमा सर्वोच्चले टुंगो लगाएपछि त्यस विरूद्धको पुनरावलोकन विचाराधीन रहेकै अवस्थामा आगामी महाधिवेशनको तय गर्ने निर्णय विरूद्ध असन्तुष्ट पक्ष पुनः सर्वोच्च पुगेको हो। नेपाली कांग्रेसको निर्वाचन समितिको भदौ 2 बसेको बैठकले भदौ 24 वडा अधिवेशन गर्दै 15 महाधिवेशन अन्तर्गत अधिवेशन शुरू गर्ने निर्णय गरेको थियो। तर त्यस विरूद्ध 2078 मक्सिरमा 10-14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सभापति शेरबहादुर देवाली त्यो महाधिवेशन प्रक्रिया रोक्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो। देवबारा निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले दायर गरेका रिट सर्वोच्च प्रशासनले मंगलबार दर्ता गर्दै भदौ 11 बिहिबारका लागि पेशी तोकेको छ। यस सन्दर्भमा इतर निवर्तमान सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले सर्वोच्चको फैसला कुर्नुपर्ने पक्षमा देखिएको छ। संस्थापन भने फैसला अगाडि नै राजनैतिक सहमति मार्फत विवाद टुंग्याएर महाधिवेशनको वातावरण बनाउनु पर्ने बताइरहेको छ। इतर समूहका नेता एनपी साउतले सर्वोच्च अदालतमा चलिरहेको आधिकारिकता सम्बन्धी विवाद अगावै राजनीतिक सहमति गरेर अगाडि बढ्न 14 महाधिवेशनलाई नै मान्ने गरेर सबै सहमति हुनुपर्ने बताउनु भएको छ। देउवा कांग्रेसको विधान अनुसार पनि आगामी महाधिवेशनबाट सभापति बन्न नपाउने र आफै सभापति नबन्ने घोषणा गरिसकेकाले उहाँकै नेतृत्वमा महाधिवेशन गर्ने गरी दुवै पक्ष मिलेर अगाडि बढ्न सकिने साउदको दावी छ। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसीले भने पार्टीको नेतृत्व चयन गर्ने अधिकार कार्यकर्तामै रहेको भन्दै आन्तरिक विवादको समाधान विधान र लोकतान्त्रिक प्रक्रियाबाट खोजिनुपर्नेमा जोड़ दिनुभएको छ। यसैबीच देउवा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उहाँहरूको माग दावी भने एकै खाले छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यावधि गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउवा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। यसैबीच मुद्दाको गम्भीरतालाई विचार गर्दै छिटो निरूपण गरिदिन पनि उनीहरूले माग गरेका छन्। यसका लागि यसअघि कांग्रेसको आधिकारिकता विवादबारे सुनवाई गरेका र पुनरावलोकनका लागि निष्ठा दिएका 5 न्यायाधीशहरूको इजलास गठन गर्न माग गरिएको छ। फेरि अदालतको पोल्टामा कांग्रेसको किचलो आजको हिमालय टाइम्समा खबर छ।
3: पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गत फागुनमा भएको निर्वाचनमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वास पात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। उक्त शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्र पर्ने शक्ति केन्द्रहरूलाई उपयोग गर्दै अघि बढ़ने रणनीति लिएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन बाहिरिएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाइएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको त्यसमा उल्लेख गरिएको छ। तर सदैव नयाँ पुस्ताले पुरानो पुस्तालाई पछाडि छाडेर अघि बढ़ने गरेको जनाउँदै नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणालीको विकास भएन भने त्यसले स्वाभाविक रूपमा पुस्ताका बीचमा टकरावको स्थिति सिर्जना गर्ने जनाइएको छ। विगतमा पार्टीले नेतृत्व निर्माण र हस्तान्तरणको सही विधि बनाएको जनाउँदै प्रतिवेदनमा भनिएको छ। त्यसलाई परिवर्तन गर्न पुग्दा समस्या आएको अनुभूति पार्टी पंक्तिमा छ। यसलाई सुधार गर्न पार्टी अध्यक्षले अभिभावकीय वा संरक्षकको भूमिकामा बसिदिए हुन्थ्यो भन्ने भावना पार्टी पंक्तिमा प्रबल बन्दै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ। ओलीलाई नेतृत्व छाड्ने दबाव नागरिक दैनिकले खबर लेखेको छ।
1: प्रदेश खारेजी राजनैतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रदेश सभामै सामेल हुने कि नहुने विषयलाई लिएर रणाको मचिएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि सत्ताकै लागि पार्टीमा गम्भीर विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्गदेल सहित पार्टी संस्थापन सरकारमा सामेल नहुने पक्षमा अडिक छ, तर अर्को पक्ष जसरी पनि सरकारमा नगई नछाड्ने अडानमा रहेको छ। विवाद प्रदेश सभालाई कार्यवाही गर्ने र कार्यवाहीको निर्णय नमान्ने तहसम्म पुगेको छ। अध्यक्ष राजेन्द्र लिग्देलले प्रदेशका चार सांसदलाई कार्यवाही गर्न प्रदेश सभा सचिवालयमा सिफारिस गर्दा समेत अर्को पक्षले अध्यक्षकै निर्णयलाई अवैध ठहर गरिसकेको छ। सरकारमा सामेल भई छाड्ने अडानमा रहेको अर्को पक्षले अध्यक्षको कार्यवाही नै अवैधानिक भन्दै संसद सचिवालयमा पत्र पठाइसकेको छ। पार्टीको निर्णय विपत्री राप्रपा बागमती प्रदेश सांसदले एमाले र नेकपा एकीकृत समीकरणको सरकारलाई समर्थन गरेका थिए। यही कारण प्रदेश संसदीय दलका नेता उद्धव थापा सहित चारजना सांसदलाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष लिङ्गदेलले प्रदेश सभामा निवेदन दिनुभएको हो। एजेण्डा प्रदेश खारेजी, प्रदेशमै पदका लागि राप्रपामा रडाको शीर्षकमा हिमालय टाइम्समा खबर छ।
3: बिहानको उज्यालोसँगै नेपालगंजको बीपी चोक आसपासमा चहल पहल बढ़छ। सड़कमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झण्डा हुन्छ, कोही धार्मिक पोशाकमा सजिएका हुन्छन्। वरिपरिका पसल, सड़क र बस्तीमा पर्वको रौनक देखिन्छ। धार्मिक उत्साहसहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ।